हाँ जी बिल्कुल प्रोग्राम के मीनावाल हम सरा रजे दाना चे लला इवाजे देगा ना और सुमरे मीनावाल दी हम सरा प्रोग्राम के दी बिल्कुल द मैसेज जरिए सरा प्रोग्राम तरत लले छे द मैसेज तरीका कार ताचो खल मोबाइल के राइट मैसेज ऑप्शन तजे अल्तवा कैपिटल के यानी घाटो अल्फाजुन के आर ए के ओली के बिया स्पेस वर के स्पेस नंबर फल नाम और देख फल जाइना और मुंग दवेरा सेम के 8583 वाले यानी 8583 वाले अत पिंजा अत द्रे वाले हाँ जी बिल्कुल देने लगा था मुंग सारा प्रोग्राम के नेक बनेगा आदि मुंग स्टूडियो नंबर वाले हम प्रोग्राम के शिरकत को वाले तो मुंग स्टूडियो नंबर फल मोबाइल उचत के जान सारा नोट के हाँ जी बिल्कुल को मोबाइल नहीं के ना मोबाइल तो बस जाना वाले जैसे प्रोग्राम तक काल कौन नो मोबाइल नो बिया हम जान सारा नोट के नंबर 0927-291-292 हाँ जी बिल्कुल दा हम सारा प्रोग्राम के लिए शिरकत तरीके का हाँ बिल्कुल दा फेसबुक पर करना माजरत करना हाँ जी बिल्कुल दा प्रोग्राम और सिर्फ रेडियो मन 88.4 फ्रीक्वेंसी मॉड्यूलेशन मन चुकुन दा लाइव रहो ना तो से अवरे दा लशे हाँ बिल्कुल प्रोग्राम के वो हम सारा राजा हम सारा वो पार्टिसिपेशन को है हाँ बिल्कुल चकला सहार शी के ना चन मर रहो खेजी नो हर इंसान दा का ना नो ब्याई चे सहार शी गम फायदा शी के ना नो आ गम नवी हो बिल्कुल फलो कारून पास चिकुम दा वो जी के ना नो फल फल करून दा चे सोक सोकी वतली भाई के ना ओ बिल्कुल फल करून पास बे वतली हो बिल्कुल कारून चिकुम दिया बे स्ट्रटकड़ी है के ना ओ सदा पारा बे स्ट्रटकड़ी ओ फल सुकून दा पारा फल रिजक तलाश ता पारा बे स्ट्रटकड़ी बिल्कुल चिकला दा रिजक तलाश के के ना मिने वालो ता सुबह कतली के ना چه سار وقتی توله مرغه مرغان چی کم دیگه نه آهم پس دلیلی که نه او بالکل چکل استرگا شو آی چی کم دی دن مر شغله آپا مزکا پریوزی نو توله مرغه هم خبال رزق پتلاش کیوزی داسه سمره انسانان دی آهم در رزق پتلاش که سار سار اوزی او بالکل مونگ با دعا دعا کو که نه دعا دعا بکو او چې موږ پر رزق کې برکت چې کوم دا راشي کنه او موږ پر رزق کې برکت وي او چې کله پر رزق کې برکت راشي کنه نو بیا ټوله لیارې چې کوم دي سیخې شي کنه هاو جی بالکل مینوال پروگرام بجری وي او ټیک تر اتو بجو نه تر انو بجو پرې یعنی یو غنټه به پروگرام کې موږ تاسو غپ شپې ملګرتیا به وي او سمره مینوال دی نو اب هم پروگرام کې راځي او د پروگرام په سٹارټ کې به او یو سندره طرف ته چې کوم درومو او بالکل سندره به ورو دی هغه نه پاس په بیا ورو درومو او پروگرام کې تاسو کال ایتو سه میسجز چې کوم دی اب شریکو او بالکل میسج به کوی پروگرام کې او خپل موبایل کې به صرف رائټ میسج آپشن تا نو رائټ میسج آپشن ته چلو ټریال تب کیپیټل کې یعنی غاټو الفاظونو کې آر اے کے ولی کې بیا به سپیس ویر کې سپیس نه بعد خپل نوم د خپل زوی نوم او خپل پیغام مشتبیرو سین کے 8583 منے 8583 منے خبیل کل منتا با نیخ پنے گر ورسی جی او پروگرام کی بھی مجھ شریکو پروگرام برخا بھی جڑو او خوش گندے میسج چکن دا بلکل مجھ بو پا انتظارو مجھ بو پا تمو او دی سرا سرا پروگرام کے دی سٹوڈیو نمبر منے ہم پروگرام کی رتلا لشے دی سٹوڈیو نمبر 0927-291-292

0: ओके जी, ज्यादा ज्यादा मेहरबानी, उड़ने ज्यादा शुक्रिया। 0336 88 85 097 बानी तसो लाइव कॉल कॉलेज 0336 88 85 097 बानी तसो लाइव कॉल कॉलेज डेर ज्यादा मेहरबानी, डेरे ज्यादा शुक्रिया। थैंक यू सर अमजी हजी सलाम भाई संघ जी भाई लाइव भाई माद करखना भाई प्रोग्राम डेर खुले दे औ भाई तसु परुन वेल जमा प्रोग्राम खत्मी की वल्ला मोगु ससु प्रोग्राम सरा दुमरा मिन लड़ू औ भाई प्रोग्राम वाले खत्म हो जी मुंगे न खत्म हो यार बस बाजे टाइम की राशि मजबूर है राशि जिदागे पहुंचाने से कम देगा दग प्रोग्राम मे भी चाहिए शुभ शी अलबतान भाई इनशाला खबर फाइनल को मद खेना इनशाला सवाल फाइनल जिक्र को जमंग साढ़े बारह एक पूरी लकी रेडियो मारे प्रोग्राम भी आगा हो रही हाँ मारे जमंग प्रोग्राम चली गई बाकी पाते शो मौलाना साहब का प्रोग्राम खबर है मौलाना साहब इन शाला मंग से तरतीब बराबर को मुंग इन शाला मौलाना साहब पूरा पूरा कोशिश करो खैर जरा जमंग पूरा चेकम ने आगा मौलाना साहब पबंग वाली पूरा पूरा हक दे सुम रहा था पूरी जमंग ने की गई इनशाला मुंगो सर मरस्त कहू जी अलिम ने पमंग माने हक लड़ी पता सुटूल बाने मौलाना साहब हक थे जगह चाहिए अलिम चेकम दे आगा ना तासुस दकड़ कोई गोड़ा उमर रजी अल्लाह तआला सुख यो लफ्ज मुखई हो सब दागा गुलाम जोड़ शमा नगोरी जी मुखद मौलाना साहब नडे रस दकड़म को मुंग कड़ेम दा ब्याम को ब्याबम को नो इनशाला मम मौलाना साहब तो पूरा लारी खायु मशवरे व मौलवर को सही सही मशवरे बोलवर को इनशाला मौलाना साहब खबर बता सोरी दिली शेर आगा वो चेरा जख्पल कास्मेटिक्स कंपनी लॉन्च को पागे के कदम खो दे मुंग सर पूरा सपोर्ट दर सड़े बखपल रिज खुरी अल्लाह तआला मुंग लखपल रिज करा के यार चाला बखपल रिज कर के जी नो मुंग इनशाला मौलाना साहब ला पूरा पूरा सपोर्ट वर को इनशाला मंग बोते इंशाल्लाह लारी गुदरी ख्वायू पमुंग माने हक दे उदा हक बोते इंशाल्लाह मुंग सही तरीके से पूरा को। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम व रहमतुल्लाह व बरकातहू। सवर बखैर दाई
0: बखैर आले मशर सो खबर के द कम जिना
1: हाजर अबल जाय खलास परलाय खबर को
0: सो का
1: दबल जाय खलास परलाय
0: परले खबर के ओ परले ओ खजाना बखैर आले संगे
1: खैर दाल खम तबियत से जाए
0: बिल्कुल खैर दे इस पर यह हुआ है कना
1: हाँ मुतवादा दादूना जी दा पंजान गले तो वर्ष में दाव पर बनो किसे तो मेरा बीजी
0: बनो कितना सुबह बामत गली ली दे दा माल मंडे सरा
1: ए मुंह मंडी मुंडन में दा लकी गेट मुंडा या का दूधा ने जीव चिरता
0: लकी गेट को उस्मान जनरल स्टोर के मिला भी उस्मान जनरल स्टोर तपोस कवा बदगल वर्ष दस बता था मिला उसी हाँ खजान मुंगसरा पलान पखवानी खल को बठूल दर्शी नमूना खेदा गाना पसर ले पर ले खजी बल मलगे पलायन कोम ची सूख दी तो कम देना अस्सलाम वालेकुम। वो शकेगा वो शकेगा अस्सलाम वालेकुम।
1: وعلیکم السلام جناب مخکہ کال کاٹ سے خیال بسرا کی خبر احمد آباد نا ماں گنڈا دے رہا پر سجلی رہا اور دیر ساخت درد کی دے دا پر اتا مشورہ دا
0: دے دا پارا مشورہ دا دا چی دا دی دا پارا ستا چی دا گنڈا پر سجلی دا کنن دا پر ڈوک کی جراسیم دیر زیاد شوی دے پوشوی یا پکی زخمون ہوشی اکثر اگر گور ستا دا انسان زخمون ہوشی کنن درز مرزو خور اکسیڈنٹو کی کنن او دا غین بعد اگر زخمون بیا پرسیگی که خیال دے کرے ہوئے ہوئے کنن نو دا مسئلہ تا تم راغلی دی دا پارا بتا دا سکارو که دو سیزون استعمال وا یو دا پینزائم گولی استعمال وا یو دا لائپوزائم شربت استعمال وا انشاءاللہ مکمل بٹی که اللہ بدل سیاد در کی خدا خبر ازان سر یاد ہو لینا چی دانه دا چی تا یو ڈبی استعمال کیو تاوی چیزو خوٹیک نشو مخا یو ڈبی بنی استعمالی مسلسل با کم سے کم شپاگ وو ڈبی بخا مخا استعمالی پینزا شپاگ که یو سر ٹک شو خوڑی نخا دا لکا منخ پا دی خوش آلیگو خو لکا منگ زکا تاسو توائی چی تاسو کورس پورا کوئی نو بیماری بم ختمی گی کنا خا
1: हाँ जी
0: सही शो का ना
1: खैर रही
0: जजाक अहमदाबाद की मिलावी गी अर्चा सर मिलावी गी हाँ मेहरबानी वालेकुम सलाम शुक्रिया डेरा मेहरबानी जिसे मुंगसरा बलान मानो ख्याल बादशाह जिसे डेरा मेहरबानी शुक्रिया और इधन को माता प्रोफेसर नियास अली मोमंद लिखी गई द प्रोग्राम तासुता द हाई कॉस्मेटिक्स द कंपनी पमरसबानी उड़ानी की गई कतासु समाज सर खबर ही कही नुपदी नंबर बाने कालू गई 0315 693 594 7 माने तासु काल कोले जी जी 0315 893 594 7 ऊ माने कालो की गुरु जी नन सभा अहम परेशानियां ने चिकम दे गदा दी नन सभा नफ्सियात बीमारान दा वो यार जमा हालात टिक नी दी ما چې کم دی هغه ما خلک اړو سره غنی نه زماره پاس ما سره موقع نشته دی یا چې کم دی ما سره سنشته او زب کوم او سب سب نه کوم جی ګوري تاسو کیسه ما خیالونه سې چونه چې کم دی هغه راتلل جی نو ګوره تاسو کوشش دا وکړئ چې تاسو د چنکو پاس دوی استعمال کړئ نن سبا چې کمالات روان دی پدې کې هر سړی ذهنی بیمار دی نو که تاسو دا چنکو پاس دوی استعمالوي نو پدې چنکو پاس دوی کې داسې دوایانې دي کنه چې دا د انسان زړه خوشاله ساتي پدې کې د خوشحالۍ دوایانې دي او به تاسو وایئ چې دا څنګه لکه ګوره چې ستا غم کم شي خو اټومیټیکلی ته خوشحالېږي کنه نو لکه دا ټینشن خو د غم نه جوړیږي کنه د خوشحالۍ نه خو چاته ټینشن نه لګي د غم نه جوړیږي نو چې ستاسو غم ختم وي نو تاسو به خوشحاله. السلام علیکم. السلام علیکم. مهرباني وکړئ تاسو چې کله ریډیو ته کال کوئ کنه نو تاسو ریډیو نه مخکې بیا چې کوم دی د کال ملاول نه مخکې دا ریډیو بندوئ ښه تاسو شاته ریډیو وړئ نو بیا تاسو موږ سره چرته خبرې کولی شئ جی ډېره مهرباني کال مې تکړ کړو جی مهرباني کوئ جی لږ تاسو خیر دی لږ د ایتکس خیال ساتي د رولز ریګولیشن خیال ساتئ لکه تاسو خو په پیله ځل خو ریډیو نه اورئ کنه دا خو تاسو شلو کالو نه دا ریډیو اورئ چې کله خلک ریډیو ته کال ملاو کې نو خپل ریډیو سټ خلک بند کړي او ډایرکټ په موبایل باندې خبرې کوي تاسو هلته ریډیو ته غوږ خودئ هلته زموږ آواز وروستو راځي بیا تاسو کنفیوز کیږئ. السلام علیکم. خیر دے جی سو خبر گئے سواگت ہوئی. السلام
1: علیکم.
0: وعلیکم السلام. خیریت دے جی سو خبر گئے
1: ہاں
0: ہاں جڑو نو مسئلے دا استعمال کے بس صرف عارضی طور بانے سے کم دے اگر کار کی خلا کا مستقل طور پہ جڑو نو مسئلہ نہ ختم گی پوچھ ہوئے گا نا ڈاکٹر نانو تو سوئی چیز کیسٹ پہ کرا لے دے گا سنگا پینزائم گولی بہت استعمال ہے لائپوزائم شربت بولے روڑی ہاں لائپوزائم شربت اور پینزائم گولی لکی گیٹ کے عثمان جنرل سٹور کی ملاوی گی خان
1: عثمان
0: آو آو سنگا سنگا دوئی گورا ما تو گورا دا چکل شروع کی که دا دی سر دردونا مکمل پا آرام شو بید اغا نه استعمالی او که خام خا بیا مو تا در دیر که دلو نو اغا دی پا مزا مزا بندهی لکه ننی گولی واچه و لسبا دی نا چه بل ورز دی نا چه بیدی پا دوی مورز واچه بیدی پا دری مورز گولی واچه مطلب دری ورز با نرو رو دی تیزان آری دا اغا گولو نا خا سنگا د میدی والے کار سے چیتا شروع کی وساغ پرورو پریدی تکلیف اتنی بالکل دینا استعمال ہے کبھی ہم لگا اکثر میں دپ دی گولو بانے دچی ہوئی چتو اس میں سال ہوئی ارس برو خادت نہ برو اوغت داری بند کی نبیا تکلیف اتنی پمزا مزا ہوتا ہے گولے پرے رکھا پینزائم گولی چکل راوڑی بے ما ترینگو کا خاورس کی دری گولی پنہار استعمال ہوا خلکی بے چی چوپی بے خا خلکی بے چی چوپی بے دا گولے چھپلے والے گولی دے ڈیرا مہربانی ڈیرا شکریہ جی تھینک یو سر احمد جی چھپلے والے گولی دی بلے مان کرے پلان کو. السلام علیکم.
2: وعلیکم السلام
0: جی سو خبر کی کم دینا
2: نعیم خان یہ دیکھو ربانی گولنا
0: نعیم خان سے پخیر علی سٹڑے مش جی
2: برابر
0: ہاں جی خیر دے وایا جی
2: مجھے ماں سلام دو
0: خا خا میں دید پار انشاءاللہ منگ دا سے شربت جوڑ کرنے دے چی پا زیمواری سر بٹک کی گی کٹک نشوئے پا دری نیم سو روپے دی دا شربت اغسطے کم دکاندار نا دی اغسطے اغلے واپس رولا وے کاریو نکوڑو او پا زیمواری سر با انشاءاللہ دا اللہ تعالیٰ پا حکم سر کار کئی صرف یو پیرا رونا پا دکان کی چک پا دکان کی استعمال کئی انشاءاللہ چی مطمئنہ نشوئے بیم موڑا خان لائپوزائم الحمد للہ اللہ تعالیٰ پہ کتا سے شفا چولی چھے کم مریضی واخلی بہت داغا ٹول خاندان استعمالی خواہ انشاءاللہ لائپوزائم نم یاد لرا ار کاسمیٹک سٹور انہوں کی ملاوی گی پہر یو کاسمیٹک سٹور کے لائپوزائم ملاوی. السلام علیکم. السلام علیکم رونا آواز راضی سو خبر کے ہلو اوکے جی تالا زمنگ آواز نظر زمنگ آواز ٹھیک ہے مہربانی شکریہ تھینک یو سر مجھے بگو درنو قدر منا اور دن کو مات پروفیسر نیاز علی محمد لکھی گی جی تاسو کما سر خبر ہے کوئی پسفر 336-85-097 مانے کا اوکے جی خوږو درنو قدر منا اوریدونکو ما د پروفیسر نیاز علی مومند ویلې کیږي جی اخیری کالر پنن کوم ټایم موږ سره ختم دی. السلام علیکم.
3: ہلو.
0: السلام علیکم جی.
3: وعلیکم السلام.
0: جی وای وروره ټایم سره ختم دی سم معلومات کې جڑوں درد نہ پارا با پینزائم گولے استعمال ہے او لائپوزائم شربت با استعمال ہے خرورا ان شاء اللہ بول سیاحت اور کئی رکھے سر خاں مہربانی شکریہ جزاک اللہ ڈیرا مہربانی لائپوزائم شربت اور پینزائم گولی جڑو درد نہ وارا استعمال ہوئی چا پملا بانی درد ہوئی چا گنڈی خوگی کی پینزائم ٹیبلٹ استعمال ہوئی سبب ان شاء اللہ بیا ملاقات کی چرتا خاد آباد خوشحال ہو سی خپل قربانی ازلی ممن پدوا گان کیا درئی دلو اللہ پمان پاکستان زندہ بان ہائی کب نہیں پائندہ چرتا سو د میدی او د دماغ د گن شمیر بیمارو سرا تر مخ لکا پ میدا بوج د میدی گیس د میدی جراثیم میدا سوزیدل خلیلا ترخی اوبر اتلل یا پ میدا کی درد کی دل د خلینا بدبوئی راتلل او د دی سرا پ تاسو بانی یرا گبراہٹ یا سوچنا فکرونا راتلل د خودکشی خیالات راتلل یا شکونا
4: It's 10 o'clock.
5: It's 10 o'clock.
4: Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman.
6: احمد بھائی زہو ہر عورت شیشت گورم پا محمی عورت پا عورت دانی جاتی گی نخ کو لاشتا او نمی زڑکی گی چی کورنا باہر ہوزم
7: پورے حس حبان ند پکار مخدانو دا پارا اشما اکنی ڈراپ استعمال کا دیر زر بدے مہنا دانے ختم شی او مخبد صفا او کل اخکاری
6: مننا احمد بھائی اس پا اشما اکنی ڈراپ خاما خا اخلم زہوارم چی زمان مخدانے نا صفشی او خیستخ کاری احمد بھائی دا دکان پتہ اخایا
7: پورے دکان پتہ ادھر سر نوٹ کا مولانا عبدالحالک ٹیلر اینڈ کاسمیٹک سینٹر خیبر پلازا دکان نمبر

अच्छा हाँ थोड़ी हम उस मैसेज रद्द कर दे पीछे मुश्ता नसीहत कवे अल्लाह दे खेरो की दानिश ते देखा दानिश ते दा शुक्र दे दा या फिलहाल दा खबर नहीं नेस्ता देना बिल्कुल टेंशन फ्री खा ओ थैंक यू सो वेरी मच दिस आसो मशवरा कवली यो जहान मन ना अस्सलाम वालेकुम आई एम स्टाइलिश बलोच दा शेर सुख ची पजरो के मे अरमान ارمان دا هغا نر درومی سوک چی دا هر چا نر گران دی هغا نر درومی زو چی پچا اچھا خمخ کی بس پتنشتا پریشی دا السلام علیکم سٹائلش بلوش خام او زو چی پچا ڈڈا یما ناز پا کوما چچا باندے ویدان دے ہگا نر درومی زو چی دچا پتما تما باندے جوند کوما سوک چی زما دزڑو سلطان نر درومی زی شپی اور زی انتظار

0: It's 6 o'clock.
1: It's 6 o'clock.
0: Hourly Time Check is brought to you by Radio Aman. Jhan Rang Aman.
2: जिंदगी में सुकून सेह से जुड़ा होता है और जब इलाज कुदरती हो तो यकीन खुद बहुत बढ़ जाता है। इश्मा हर्बल ऑयल, कुदरत का इलाज, सुकून का एहसास और शफा का भरोसा। इश्मा हर्बल ऑयल कुदरती जड़ी बूटियों से तैयार करदा एक ऐसा ऑयल जो बेशुमार बीमारियों में मुफीद है, जैसा कि मैदे की तेजबियत, जलन, बदहजमी, भूख की कमी, कब्ज, दिल और गुर्दों की तकलीफ, जोड़ों और पट्टों के दर्द, सर दर्द, मुंह के चाले, ये सब तकलीफ अब खत्म, क्योंकि हल है सिर्फ और सिर्फ इश्मा हर्बल ऑयल। कुदरती जड़ी बूटियों से तैयार करदा ये शिफा बहश ऑयल जिस्म के अंदर और बाहर दोनों के लिए मुफीद। इश्मा हर्बल ऑयल, कुदरत का मुकम्मल इलाज, हर दर्द का आसान हल।
3: کلات خنن پرختیخ کلی اخکاری
4: اسماخ کلی با ولی نخکارم چی کلا نمی صفات ایتی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
3: وی اللہ دوم را زر سنگا
4: اسماخ صفات ایتی کریم یو هربل او مایری پروڈکتی چی پانچ دن استعمال اول سرا زما دا مخنا دا غنی مسلی ختم شوی
3: واہ بیاو زہم غانم چی زما مخ ستا پشان خیست شی کلا اس دارا تویا چی صفات بیوٹی کریم با منگتا چرتا ملویگی
4: صفات بیوٹی کریم بستا ستا ہر کسمیٹکس ان جنرل سٹور کی پا اسانے سرا ملو

वाह माशाल्लाह जबरदस्त वजीरिस्तान है हलवा दे यार माशाल्लाह यकीन हो का स्तर के में दास और तोर स्पिन शो जो चकला हो उस पे लग गया सरा दे शाओ दे ढाका शायद जी खुदा मुल्क चे मड़ई ना उबसी दा फराट वो श्योर दे हां जी जो बता तेल बुंदे खबर आओ के दा तेल तुस इस्तेमाल के आदि सार दे विष्टों ने दे बुलाई دسار وشتون پہ وشدہ کے لوئی گانڈ مضبوط خوشحالی ہے اور دسار دے وشتون نہ خورش پخا بالکل دڑے وڑے ختم یہ کہ جی بدن مدردی نہ کہ وچی اور راپ سے لو ساڈی کی ملا مو خوش دی نو خوشی فاں کمپنی شفا تیر بندے ملش کہ وستے غڑا وسے یا مو خورش پہ بدن لگے جی خورش تائی گریج استائی تام بیج نہ وہی گریج ہے مطلب راپ سے وی لو سی ملا تم جی کہی دے گریج تو خوشی فاں کمپنی شفا تیر بندے ملش کہ وستے غڑا وسے انشاءاللہ مسئلے بالکل ٹھیک